रहाओ। काट काट अंतर एको हर सोए, गुर मिलिया एक प्रगट होए। एको एक रहा परपूर, साकत नर लोभी जाने दूर। एको एक वर्त हर लोए, नानक हर एको करे सो होए।

सब एक समाए समावे गो। एको रूप एको बहुरंगी सब एकत बचन चलावे गो। गुरुमुख एको

जय ठाकुर सो प्रसन्न भयो सत्संगत ते प्यार हर गुरु नानक जिन परसियो तिन सब कुल कियो उधार सच सभा दीवान सच सचे पै धरियो सचे तप्त निवास सच तपावस करियो सच सुन जो सन